0: 야, 따르까 라나 챤조 니르카챠 마나 치긴조 닌도 아직장 마나 따나미 니르카챠 샤챠 마나 냐나미니 엥이 페테라라 모예라 츠마가 뇨뇨 예라 뇨뇨 다마 예란 데강가 카치와 마크소 니카양 다시야 치츠 모야 세르제 야 따테라니 존테체 쩨까쩨 시급샤라만 조야 쩨슴 거톤 톡문 드와 과라티 세니니 바라니엔 퍼링 고니 토용아 Etan gersi murgunga nyama shikara matanga nda ya khalo da ma chaga shikza da ma chawa ta san jigra sim dur ta ga kanga nur sana long shik monor ka kanga shang sa se jong ra mon dra ga kanga chik ko ra mo konom ga kanga go kar ja ga kanga ko ka wa ga kanga e kali ni erchen bar bar yela no ta tar gur jig jig yela sonum jam so chi yela wa ta yardan bim bi yela eli da nan mil man bi ja wi shunga te la gur min te ko me ka shunga nur la ko min zam ba la yi shunga te sim kan ta kom chuk sim ga shoni ra si mon den sho
1: Ya ta ta lo lo nda ta lo ra terang shamu ga shanu ta shi chala na khali long ta ta gul jig jig go mon den da tang jog da tangi terang ga nda si ga ang ta ga tong ga karma chi ta jina arga ta ta chung den den na den arga ta ta chung ja lak chi ga ni arga ta ta chung ba den ga arga arga ta ta chung ja ti ga jel arga ta ta chung ti nga nga di nang ga chi im thui ga tang arga ta ta chung ja ti ga ja tang chi ga mai ga tang arga ta ta chung ti nga nga lang ji gen ji gen ti thop kar arga tang tang chung den ge tigre are tam khana ba shuni ka tog jilin dan dra sik khne ni na da sik ang tog ni pa re
2: se khu go man jung sik mo sha pa tam ga ha sa sha pa gan bu tog mi wo ji tam khin dan dra kab den bi tang dar ji ka go thn na ba tang shan tam ga ger gen na ba ta tang ga dan sik pa na ba shu so so ni ton bi kan jun na ba che zhe chang ma de mo na nga na cho su ke de gong ho zong zhen de ye chu ni ton bi ta tang ga dan sik sha pa bu pho mo zhe ma yin ta tang ngo sha bo ka shu na kar tsung ni chin zam bo lang ga chen chen ha ma ra ka to pa zgi ye chen chen ha ma zgan chom na rang ga wi chen de mo chu na zgo na ma ra te rang ni ge zen zam bo lang ga wi chen chang ma da ni lo sim shi pi nur ting ga sha pa zgi ta gi yo chang mi ti tang tem bar mon ya ta te rang ga ni ma zu kar ma zu ta hi wi ni ma ton zhi pi ni ma ye pen sim chu pi ni ma de lang zhong wi ni ma lo si che wa sim ga ni ma de ye chi gan bi kha yang ba ge ni ma ta kha ri la song bi ge ni ma ma wo mi ye cha do ge ni ma ye chung si bi lo ne ye ge ni ma si ka ri de ka ji ge ni ma ki ka la chim chi ji nang a kha ga jin ye ga lan tun zum ge ye di cha gu ko ri ha ke je ke ha a ki ke ci ta ni yo ke jar ke ko ri ta khir je ke ta kha ri lo ta ta ri yo ke ye jar nga ko ri ma che je ke ma che mu zo si yang ko ri yo ka ya ta chi sim zum go ni ma da da azu wal kha wa cha ga nur tun se ko nu da ye to mu shi gro to li ma shi ni se ko tem de shi gro ngo de ma shi ni se ko ye nam cha ra ma cha da ma chi ko nga ra thong mi kha chim ma shi ko nga shen ru bu ma nga ma tun ko nga ye chi ga ba kha li yo na ze ko wa wi chi gor kan chi na ze ko chi ma za wa ni tin yo na ze ko ye na ga ru ja si na din zung yin di na nga za cha si ma li gi in zhe ge o min kan du zo ge in zhe ma ra se ri kha gi na hang yi yan zhe shige ngo mi shige de li tu me lo lo ti go ni si ka ya ta ti ten da ma zge yin nu zge ni sa ba yo kwa ge mo lum ta bi ten de yo kwa ge kha yang wi ri yan gu nu ba lang er ja wan du go ni se ke lu sa ma wi ke lo lu de ti ho mu ne ge sa yin zhong yan gu nu ba lang rong ra wa zhe go ni se ke a zu wo le kha wa zhen de ki gong a zhe ni ni se ke de chang a zhen zhen gu ra wa zhe ni ni se ke yang gura wa da da kha dr yin ni se ka wal kang chen sang ga lig su de yin ni se ka yang gu nu ba ja wa ma tg kong a lig cher mi ke wi kha chi go ni se ka wa kha chi ka pir ja wa du go ni se ka ye chu sim sa ba wa kr ka kr yin ni se ka zung ja pa kha che ga thol yin ni se ka ya ta nu chang ga nur cha lang na ng chang ga ng shung go ni se ka sim cha sa sim la yin ni la ab gin wa mi ng shung ng ni se ka yen da terang lo dur jam na yo ni se ka choli dik ka ma thvni sind ba yo ni se ka nu chang ga nur cha lang na thug chang ga thug shung go ni se ka ye shin ka ng de gi lo rang ni la tam chin go ri thug shung ng ni se ka da terang lo dur jam na yo ni se ka choli thug ko ma thvni sind ba yo ni se ka ye nu chang ga nur cha lang na da chang ga chori go ni se ka di shang chi o mi dong a ni la chu chi ga chori ng ni se ka yen da terang lo dur jam na yo ni se ka cho ma la chi cha ga no pa ma yin ni sind ba yo ni se ka ये नु चंग नुर चालंग ना चंग चरता मारि गोनी से कटग मारु थे बा चिक समनी चंग चरता मारि गनी से क ये चरता मारि गयो छानी वरता चंग चरना मेनी से क नु चंग नुर चालंग ना Yechil chenka sirna go ni se ka ma jan ga sang sa chig sim ni si tar gi sirna wo la chung ni se ka da ter ng lo lur ya na yo ni se ka ye cho lur ka go ka tim dil yo ni se ka nu chen ga nur cha lang na ga yang chen ga ju bo go ni se ka ye di u ma da yi ho rang ni li ja wo yang zu ju ba ng ni se ka da ter ng lo lur ya na yo ni se ka ye cho son ma ga tang gi ga tim dil yo ni se ka nu chen ga nur cha lang na chu chen ga ku ba go ni se ka ye wo ka bi yo yang de ni shi ge mo ni ge ko ba de chung cha ra yin ni se ka yendo terung lo dur jam na yo ni se ka chuli ki tung mam chen ni tem zlo ni si ka ya ta lo lu che tgarang ju lo lu nam ga shung ju lo lu ma nya ya ra lu ye yer dong ma jit ni ka ma ti nong gi so chen chen a ma ti ye chu lu gi ga chen chen ma lu ni dar ga shi che le ya khar na ra chung na ma la li si na ra ye kan ju ni kan si na ra ka dil se ma zung na ra che chen a ma chen den se ma zung a go lo lo ya ta terung nyama han chin ni nor ko nyama sin chin ni ti ar ge kha da nyen jura ama o ju do jura ye da wa sho ni ti jura si pe da mu yi jura ti so tro go mun jum go khwe khya wa kar go rg ni yon den jung go ye chu lu nga sim jo nga ya ra bo di ti tg sim jo ge ta qi jig na ti lu han jo ma ni na chu ma sung ma ni ye wa rang go lam kha rang go ni go ni rang go ton do rang go tb go ye chi tin ha ma sham ra ni ji go chung go ra de wa lu ra ri ka ge chung go ये चो नंग हनी नंग नी रग नी गन जुलिन गो तन हामा चो ना वाकर कन जमिन गो ये जान को तग ना लुग जक नि रिन गो अगो दो दो या ता ति त हिरा चो सु मा हामा द बि चो विन द ग जब लग जंग मा दान चो कुरिन द ग ये सो नम ओ मा द उ चरिन द ग ग थंग न्या मा दान चो खरिन द ग ये चो खाली नो तान द उ तारिन द ग चो चन गो द मा के गा सिग जा द मा के मा ये ति न्या जे कु नि तम से ला तब जे कु नि सि गे ग ये चो इक नि चो खरेंग रा जा खिबी नि चो छेरंग रा लोब जा यंग आ गो दो दो
3: अरे तेना शुनिन जें शि अंग तग निवा गर का टंग छता जु जिले अर्ग तंग टंग छु व दन दन ज अर्ग तंग टंग छु व दन अर्ग अर्ग अर्ग तंग टंग छु व दन श अर्ग अर्ग तंग टंग छु व दन जिल अर्ग अर्ग तंग टंग छु तिर ना दन छिन थो इक आ टंग अर्ग तंग टंग छु व दन ग अर्ग रा छि ग मा इक आ टंग अर्ग तंग टंग छु तिर ना दन लंग जि जे jingti topkar argatang tangchung dendin chigre re te na shunin danshi angta gasamba gartagtang adanrin kyujile
2: ya tago tereng ge surdu patang yana argergin namba tamo ana ba chana birkin kimzin nga yinan chondum jankin yong bin danshi ba tamsur chili nga shap ka shugna achu ko ni tung ge shugni omur chana uri sen zira mu kwa chana chadir sen zoka daningi chadir de she chana bi thitang thambrumun ya ta tereng ne yig skarzung ge ne ma ta hi tib zung ge ne ma deng e kir gi de de ta sug sung yo nok ta tar chug jam na sung yo ye chig gi de dim chom mo chi yo chong ngon bu na nga nya sim chig yo ne gi de de ne ya de yo ne yin no zo tig ni ra zig ni ni sir ga ya ta ka wa dong tig ye ge kong sung ge na ni pho mo ga zin chog ge chom chin ge ja ni ka ra si tug de ge dis ka ge jam ये सागर थापकी ठसगी जक सागर थापकी ठतेंगा खराग मारुम खरजंग जोंगम खराग मारुम खरजंग नंगा जब जाजी गो ओमादक एंद खानी महलुदेम सी योक शमनी महलुन छिसी योक द शंबु विगे नस्का ये ने सिरगम चंबु नेगम थोसका ये ने सिरग एम थोंबु थादान छोका ये ने सिरगम छोपिर कावा तिलावाना तांगा आसंग जागे मानसिन ने नेसंग जागे यांसिन ने थोंबा जागे खरगिन ने गा सेले देमी यारा नंगा गो केजा गो मोमारान फला ये दगन गुकर करुन दिमि नंगा चदम दरसब जमा दगा दगन आदन जगेन गोने छिन छोया सिरगा एम छुल अम्मा हम छुल अम्मा हम छुल अम्मा हम गे छक छिन छोलार गोंगा छोर गोंगा अरगन कन कन गोरा छोंगे छक छिन छोदा साख छिन छो सा तोमो कन जि दा सा छु एंगे छक छिन छोला हाना छु हाना थक इ नि छोंगे छक छिन छोला मा था छु मा था थक यो नि छु एंगे छक छिन छोला संग था छु संग था ला पर्सिग नि छोंगे छक छिन छोला रंग था छु रंग था खर्दन थामो छु से जि जा जि रि ला ya ta ji tin sin sta yi la ma chu shuk kan na ji pi sang ji chu ti sim la chu pi sang sim chu e g nam ran ba yang tang chi sim ni g nam a ni kong ma ga mu chu ng pa yi ler go mi shi mo ni ng shi la am ni ke zu chu ng da ra no ro khun sa chu e ng ga yar zar gim thon bo chu ng ga ro zam bo ler ge ng ka chi yo ni ke zi ge ling go ng shi la am ni ke zu ng kan ge se ma sa zi ge pe ko e san da ga sab de ne de ko ng ka de ng sta ya ra sin ju ko sir ga ya ta tirang gam chokan di khani sti na ka nu do sangi kar mo oma yin ni sir ga sang yer bi ge stem di yin ni sir ga wa ni sti na ngo nu do yim dgan ngom mo ka chi yin ni sir ga e ga yar cha chin ba ka stem di yin ni sir ga sam ni sti na ma nu do ma yer ta ka khor ti yin ni sir ga jit ngom bo stem di yin ni sir ga ya ta chun dan ra ma zi ha no ji ni er go ar ngin da ga kar ga nang ga shang kar mun da ga da chi tang ga so yim dgan da ga ni chang na ba Ешкасымдың немей ондың дауы, өзімдің маңгер ғақсығын еңді. Таң аңдым сұқ